0: डॉक्टर समीन, अब ब्रेक का वक्त हुआ जाता है, अगले कॉलर से मुलाकात आप करवाते हैं ब्रेक के बाद। आप सुन रहे इस वक्त रंगे महफिल ब्रेडफोर्ड एशियन रेडियो से।
1: फॉर एशियन रेडियो
2: 1413 AM एंड ऑनलाइन। You're listening to Bradford Asian Radio, 1413 AM and online.
1: Listen on your PC or laptop. The best Asian music online.
3: And the winner is...
4: And the winner is...
5: And the winner is...
3: Your business being heard on the radio.
6: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
7: क्या आप काउंसिल या हाउसिंग एसोसिएशन के घर के किरायादार हैं और सेम नमी मोल्ड और हीटिंग के मसले से दो चार हैं और कहने के बावजूद भी मसला हल नहीं हो रहा, तो कूपर हॉल सॉलिसिटर्स मदद कर सकते हैं, जो ब्राडफोर्ड के किरायादारों की तरफ से लैंडलॉर्ड्स को रिपेयरिंग करवाने पर मजबूर करते हैं और गैर महफूज गैर सेहतमंद घरों के मकीनों को नो विन नो फी की बुनियाद पर मुआवजा भी दिलवाते हैं। हाउसिंग एसोसिएशन के किरायादारों के हकूक के जामिन कूपर हॉल सॉलिसिटर्स, लिस्टर हिल, साइंस पार्क, कैंपस रोड, BD71HR 01274 48 77।
8: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा चावल दालें मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड, ब्रेडफोर्ड, BD88JL। बुखारी पसंद आपकी और हमारी बुखारी।
9: ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
10: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
9: बस ट्रक फोकलिफ्ट
11: टैक्सी लाइसेंस,
9: हम हैं आपको सब कुछ सिखाने को तैयार।
10: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर।
9: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत। आज ही विजिट कीजिए
10: 33 वेटले लेन ब्रेडफोर्ड 01274201679।
9: UK
12: दुल्हन वो जो पिया मन थाए,
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
12: नित नए डिजाइन के सेट, चूड़ियां कंगन कांटे,
9: बालियां अंगूठियां और हार,
12: जो दुल्हन करे सिंगार,
9: आज ही मामू काके की दुकान,
12: खालिस सोने की पहचान,
9: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
12: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
9: आपकी शान
12: हमारी आन,
9: क्वालिटी की पहचान।
12: पाकिस्तान ज्वेलर्स, 12 फुटलेन ब्रेडफोर्ड, BD95ER 01274491442।
9: पाकिस्तान ज्वेलर्स।
0: अरे ये पूरे ब्रेडफोर्ड में क्या है शोर?
13: आपको नहीं पता, ऑफर्स इन मेनी गो स्टोर, रोजाना ताज़ा सब्जियां, फल फ्रूट, सलाद, मीट, चिकन, आटा, दाल, चावल और मसाला, क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला।
0: हर समत मचा है जिसका शोर, वो है मैनिंगम सुपर स्टोर। मैनिंगम सुपर स्टोर, कार्लाइल रोड, ब्रेडफोर्ड, BD88AX, फोन ब्रेडफोर्ड 495555। हफ्ते के सातों दिन आपकी खिदमत में पेश।
13: मैनिंगम सुपर स्टोर।
9: अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ।
14: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है।
9: सोफी ज्वेलर्स?
14: सोफी नहीं, सोफी, नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम, लेडी स्टाफ।
9: सोफी ज्वेलर्स, 121 ऑकलैंड, BD94QU 01274056014। सोफी ज्वेलर्स।
15: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी जा रहा है,
0: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
15: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
0: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, बेल्स, टी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
16: क्या आपकी आवाज़ खूबसूरत है? क्या आप में बोलने
5: करने की जरूरत है। अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए ब्रेडफोर्ड एशियन रेडियो।
11: और समीन, अब ब्रेक के बाद एक बार फिर आप सभी सुनने वालों को आज के इस प्रोग्राम में खुश आमदीद कहते हैं। और अब हमारे साथ मैनचेस्टर से जनाब रुखसार चौधरी साहब तशरीफ ला चुके हैं। अस्सलाम वालेकुम।
16: اعوذ بالله من الشیطان الرجیم، بسم الله الرحمن الرحیم۔ چشم روشن دل ماشا با کمال اجواب بہت اعلیٰ شخصیت پیر حسن شاہ صاحب، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
11: وعلیکم السلام۔ اور آج اسٹوڈیو میں ہمارے محترم مہمان بھی موجود ہیں اور آپ کو وہ خود بھی سن رہے ہیں، تو امید کرتا ہوں کہ جی جی آپ خیریت سے ہوں گے۔ آپ خیریت سے ہیں، ٹھیک ہے محترم؟
16: جی بسم اللہ، الحمدللہ ٹھیک۔ میری آواز تو ٹھیک پہنچ رہی ہے؟
11: آپ کی آواز پرفیکٹ آ رہی ہے ہمیں۔
16: ماشاءاللہ ماشاءاللہ، سب سے پہلے تو ہمارے ماشاءاللہ بہت پیارے جو معاون پیر سید راہ بہادر صاحب ہیں، اللہ تعالیٰ ان کو صحت تندرستی والی زندگی عطا فرمائے، اور میرا محبتوں بھرا، چاہتوں بھرا، الفت بھرا، کیتوں بھرا بہت بہت جناب ان کی خدمت میں سلام پیش کرتا ہوں۔
11: وعلیکم السلام۔
17: وعلیکم السلام۔
16: ماشاءاللہ ماشاءاللہ، جتنے پیارے آپ ہیں نا اسے بڑھ کر آپ کی پیاری آواز ہے، ماشاءاللہ کیا کہنے۔ اللہ تعالیٰ آپ کو سلامت رکھے، آباد و شاد رہے۔ تو آپ ٹھیک ہیں؟
11: وہ پوچھ رہے ہیں آپ ٹھیک ہو، تو آپ بتاؤ میں ٹھیک ہوں۔
17: ہاں میں ٹھیک ہوں۔
16: ماشاءاللہ ماشاءاللہ، تو آپ پاپا کو ریسٹ دے دیں آپ، ماشاءاللہ آپ آ جا کریں۔
11: اور ایک شعر آپ انہیں سناؤ گے؟ ایک شعر تم نے کہا تھا نا وہ حساب عمر والا، تو وہ سناؤ کم از کم ایک شعر۔
17: حساب عمر کا نس گوشوارا ہے، تمہیں نکال کے دیکھا تو سب ہسارا ہے۔
16: ماشاءاللہ ماشاءاللہ کیا کہنے، بہت خوب بہت خوب،
11: بہت شکریہ۔ اب آرام سے بیٹھ جاؤ اور وہ تالیاں بجا رہے ہیں آپ کے لیے۔
16: اسٹوڈیو میں کلاس کرتے ہیں نا، میں کلاس کر رہا ہوں۔
11: بہت بہت شکریہ رخسار چودھری صاحب، بہت شکریہ۔ اور تو آپ بہت خوش ہو رہے ہیں،
16: ماشاءاللہ آپ کو سلامت رکھے۔ تو سب سے پہلے تو آپ کی خدمت میں اور جناب محترم شکیل صاحب، کیونکہ میں تو سن تو نہیں سکا کیونکہ وہ پتہ نماز کا بھی ٹائم ہو جاتا ہے اور آپ کا ماشاءاللہ ٹائم سیم ہی ہو گیا کہ حال ہے۔
11: جی جی،
16: تو مجھے یہ تو مجھے کبھی یقین ہے کہ ماشاءاللہ انہوں نے ہمیشہ کی طرح بہترین
11: نام لے کے انہوں نے آپ کو بھی خوش آمدید کہا تھا اور اپنا کلام آپ کے نام بھی کیا تھا۔
16: ماشاء اللہ، یہ تو مجھے جناب بالکل 110% وہ، کیونکہ جب بھی اپنی دعا میں مجھے یاد رکھتے ہیں، اور یہ ان کی شفقت ہے، ان کا پیار ہے، ان کا بڑا پن ہے، جو وہ میرے جیسے حقیر ناچیز اور چھوٹے سے بندے کو بھی جو ہے نا وہ اپنی دعا میں یاد رکھتے ہیں۔ یہ میں جتنے بھی ان کی تعریف کروں وہ کم ہے۔
11: ایسے ہی بڑے ہی خوبصورت شخصیت کے مالک ہیں اور ہمیشہ سبھی کی حوصلہ افزائی کرتے ہیں۔
16: وہ با کمال شاہ صاحب، با کمال لاجواب شخصیت ہے، یقین کریں کہ ان کا تو وہ کہتے ہیں نا کہ ان کا تو مدعے مقابل کوئی ہو ہی نہیں سکتا۔
11: مطالعہ کی آپ داد دیے بغیر نہیں رہ سکتے کہ ایک مدت سے جو بھی حسب حال شاعری ہوتی ہے۔ آج دیکھیے، آنکھوں کے حوالے سے پروگرام کر رہا تھا تو آنکھوں کے حوالے سے لاجواب انہوں نے انتخاب آج کے اس پروگرام کا حصہ بنایا۔
16: بے شک بے شک جی، لیکن ماشاءاللہ میں جتنا عرصہ ان کو ماشاءاللہ میں نے سننے کی سعادت حاصل کی ہے نا، اور ماشاءاللہ جتنے بھی شعر ادیب جو ہمارے جتنے بھی سیاستدان جو بھی ہمارے ملک کے خدمت گزار گزرے ہیں نا، ان کی پوری ہسٹری ہے جی، وہ ان کو بالکل یاد، ڈیٹ آف برتھ، ان کی برسی، جتنے شہر ہوتے ہیں چاہے انڈیا کے ہوں، پاکستان کے بھی ہوں جناب، ان کو پورا یعنی کہ نالج ہے۔ اللہ تعالیٰ ان کے نالج میں اور زیادہ تاثیر عطا فرمائے، اور اللہ تعالیٰ ان کو گزار گزرے نا ان کی پوری ہسٹری ہے جی، وہ ان کو بالکل یاد، ڈیٹ آف برتھ، ان کی برسی، جتنے شہر ہوتے ہیں چاہے انڈیا کے ہوں، پاکستان کے بھی ہوں جناب، ان کو پورا یعنی کہ نالج ہے۔

0: जी हाँ, अनोखा लाडला खेलन को मांगे चांद, और ये पसंद थी एक अनोखे लाडले की जिसकी उम्र है तकरीबन 9 साल, और वो यूं करता है कि अपने अब्बू के कंप्यूटर पे जाके वहां से सभी फोल्डर्स चेक करता है और फिर जाके टीना सानी की फरमाइश करता है कि ये गजल मेरे लिए रेडियो पे लगाइएगा, अनोखा लाडला। बात तो सच है कि है तो लाडला ही, और है भी अनोखा और सबसे प्यारा भी है। तो एक प्यारे अनोखे लाडले तोराब हैदर के लिए हमने ये कलाम पेश किया था। उम्मीद करता हूँ कि मोहतरम किबला इस वक्त सुन रहे होंगे। और सामिन, इसी के साथ ही हम आज के इस प्रोग्राम के दूसरे हिस्से में दाखिल हो चुके हैं। और अगर अभी अभी आपने हमारा ये रेडियो स्टेशन सुनना शुरू किया तो आपको बताते चलें कि आप इस वक्त सुन रहे हैं आपका अपना ब्रेडफोर्ड एशियन रेडियो 1430 AM पर। 1430 AM के साथ साथ ये नशात आप ऑनलाइन भी सुनते हैं www.bradfordasianradio.co.uk, bradfordasianradio.co.uk हमारी वेबसाइट। और वेब के साथ साथ ये नशात आप डेब पे भी सुनते हैं जी, एंड डेब प्लस पे आप हमें BFT एशियन रेडियो के नाम से सर्च कर सकते हैं, और फिर लोकली आप हमें डिजिटल साउंड में सुन सकते हैं। और अगर आप स्मार्टफोन इस्तेमाल करते हो तो आप हमारा स्मार्ट ऐप भी डाउनलोड कर सकते हैं, चाहे आप आईफोन इस्तेमाल करते हो चाहे आप एंड्रॉयड। सर्च कीजिएगा BFT एशियन ब्रेडफोर्ड एशियन रेडियो, और फिर आप हमारा ऐप बिल्कुल मुफ्त में डाउनलोड कर सकते हैं, और ज़्यादा मेमोरी स्पेस भी आपकी ज़ाया नहीं होगी, और फिर जब चाहेंगे हमें सुन पाएंगे। और यही नशात इस वक्त आप सुन रहे हैं लिंक FM शेफील्ड से 96.7 FM के ज़रिए। और अब आप सभी सुनने वालों को एक बार फिर खुश आमदेद कहते हैं लाइव कॉल्स के इस दौरानिये में। आइएगा, आशार सुनाइएगा, स्टूडियो का नंबर मिलाइएगा 01274306677। और अब नंबर मिला लिया है जनाब शकील साहब आपने, बेहद शुक्रिया आपका। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू।
0: जनाब शकील साहब आप खैरियत से हैं? ठीक है,
1: अल्लाह की मेहरबानी, आपकी दुआएं सब ठीक है।
0: अल्लाह का लाख लाख शुक्र है, अल्लाह का एहसान है, सब
1: शुक्र है। तो तमाम सुनने वालों को अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, सुनने वालों की जानिब से आप
1: अगर खालिस लिए सब सुन रहे हूँ तो अली भाई हैं, चौधरी रुखसार साहब है, चौधरी मुजफ्फर साहब, महबूब इलाही हैं, उस्मान भाई हैं, और तारिक जुल्फी साहब, सबको मैं अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, सभी की जानिब से आपको भी सलाम पहुँचे।
1: तो गजल है नफस संभाल भी इनका नाम है।
0: जी जी, इनायत कीजिए।
1: मिलते हैं मुस्कुरा के अगरचे तमाम लोग,
0: वाह
1: मिलते हैं मुस्कुरा के अगरचे तमाम
0: लोग,
1: मर मर के जी रहे हैं मगर सुबह शाम लोग।
0: क्या कहने क्या कहने, खूबसूरत है, फिर से पढ़िएगा। वाह वाह,
1: मिलते हैं मुस्कुरा के अगरचे तमाम लोग,
0: वाह वाह,
1: मर मर के जी रहे हैं मगर सुबह शाम लोग।
0: वाह वाह,
1: ये भूख ये हवस ये तनज्जुल ये वैसते हैं।
0: वाह वाह,
1: ये भूख ये हवस ये तनज्जुल ये वास्ते तामीर कर रहे हैं ये कैसा निजाम लोग।
0: बहुत खूब बहुत खूब, क्या कहने, वाह वाह
1: शुक्रिया। बर्बादियों ने मुझको बहुत सुर्ख रू किया,
0: आहा,
1: करने लगे हैं अब तो मेरा एहतराम लोग।
0: बहुत खूब बहुत खूब, क्या कहने,
1: शुक्रिया। इनकार कर रहा हूँ तो कीमत बुलंद है,
0: इनकार कर रहा हूँ तो कीमत बुलंद है, वाह वाह।
1: बिकने पे आ गया तो गिरा देंगे दाम लोग,
0: क्या कहने क्या कहने, वाह वाह। जब तक बिके न थे तो कोई पूछता न था, तुमने खरीद कर मुझे अनमोल कर दिया।
1: माशाल्लाह, कहते हैं इस ऐज में अना की हिफाजत के वास्ते,
0: वाह वाह,
1: इस ऐज में अना की हिफाजत के वास्ते फिरते हैं लेके हाथ में खाली नयाम लोग।
0: बहुत खूब बहुत खूब,
1: बैठे हैं बैठे हैं खुद ही पांव में जंजीर डालकर, हैरान हूँ बुजदिली के कितने गुलाम लोग।
0: क्या कहने क्या कहने, फिर से पढ़िएगा। वाह वाह,
1: बैठे हैं खुद ही पांव में जंजीर डालकर, हैरान हूँ बुजदिली के कितने गुलाम लोग।
0: गुलाम लोग, वाह वाह वाह वाह।
1: واقعی شیر مت ہیں. کس کس کا اعتبار کرے شہر میں نفس, کس کس کا اعتبار کرے شہر میں نفس, چہرہ بدل بدل کے ملے ہیں تمام لوگ.
0: تمام لوگ کیا کہنے, خوبصورت ہے. واہ واہ واہ واہ.
1: تو یہ غزل ہے مخمور سعید دین کا نام ہے.
0: جی جی عنایت کیجیے.
1: وہ کہتے ہیں شہر اجڑے ہوئے خوابوں کے بسائے کیا کیا, شہر اجڑے ہوئے خوابوں کے بسائے کیا کیا, نیند میں ہم نے در و بام سجائے کیا کیا.
0: بہت خوب بہت خوب,
1: شکریہ. ہر قدم پر کسی منزل کا گزرتا تھا گمان,
0: ہر قدم پہ کسی منزل کا گزرتا تھا گمان,
1: راہ چلتے ہوئے منظر نظر آئے کیا کیا.
0: بہت خوب بہت خوب.
1: ہم کہ پھر تیری حقیقت پہ نظر کر نہ سکے, ہم کہ پھر تیری حقیقت پہ نظر کر نہ سکے, زندگی تو نے ہمیں خواب دکھائے کیا کیا.
0: کیا کہنے کیا کہنے, بہت خوب بہت خوب.
1: موسم گل میں تیرا ہم سے جدا ہو جانا,
0: موسم گل میں تیرا ہم سے جدا ہو جانا,
1: یاد آئے تو ہمیں خون رلائے کیا کیا.
0: بہت خوب بہت خوب, کیا کہنے.
1: کھو سے جاتے ہیں کہیں اس کا خیال آتے ہی, ہم اس کو بھول کے بھی بھول نہ پائے کیا کیا.
0: بہت اچھے بہت اچھے.
1: مندمل ہو گئے سب پرانے زخم تو مگر, مندمل ہو گئے سب پرانے زخم تو مگر, دل کی ایک تازہ کشک ہم کو ستائے کیا
0: کیا. کیا بہت خوب
1: شکریہ. کیا مسافت ہے کہ حیران کیے دیتی ہے, کیا مسافت ہے کہ
0: حیران کیے دیتی ہے,
1: ہر گزرتا ہوا پل سامنے لائے کیا
0: کیا. کیا
1: شکریہ.
0: آنسوؤں نے تیری تصویر بھی دھندلی کر دی,
1: نقش پانی پہ مگر ہم نے
0: بنائے کیا کیا. پھر سے پڑھیے گا. واہ واہ واہ واہ.
1: آنسوؤں نے تیری تصویر بھی دھندلی کر دی, نقش پانی پہ مگر ہم نے
0: بنائے کیا کیا. بہت خوب بہت خوب.
1: لکھنے بیٹھے جو کبھی عمر گزشتہ کا حساب,
0: لکھنے بیٹھے جو کبھی عمر گزشتہ کا حساب,
1: ایک ایک لمحہ ہمیں یاد دلائے کیا کیا.
0: بہت اچھے بہت اچھے. واہ واہ.
1: لکھنے بیٹھے جو کبھی عمر گزشتہ کا حساب, ایک ایک لمحہ ہمیں یاد دلائے
0: کیا کیا.
1: تو مخمور سعید جی آخری شعر کہتے ہیں, کیا کہیں وہ
0: کیا کہیں وہ بھی ہمیں راس نہ آئی مخمور,
1: ایک خوشی جس کے لیے رنج اٹھائے کیا کیا.
0: کیا کہنے کیا کہنے, خوشی سے دل نے سہیں بے وفائیاں کیا کیا, ذرا سے لطف سے آنکھیں بھرائیاں کیا کیا. نہ اب رقیب نہ ناسے نہ غم گسار کوئی, تم آشنا تھے تو تھیں آشنائیاں کیا کیا. مجھے فیض کی وہ ساری غزل یاد آ گئی اس سے. بہت بہت شکریہ, اپنا بہت سا خیال رکھیے گا, اور انشاءاللہ اگلے پروگرام میں آپ سے رہتی ہے ملاقات. اللہ حافظ. اللہ حافظ. اور جی سامعین, ابھی ٹیلی فون لائن پہ ہمارے ساتھ تھے جناب شکیل صاحب, ان کے لیے ہماری جانب سے بہت سی تعریف. اجی صاحب جب بھی تشریف لاتے ہیں خوبصورت اشعار سناتے ہیں اور اس محفل کو چار چاند لگاتے ہیں, اگر آپ بھی زحمت گوارا کرنا چاہیں تو کال کر سکتے ہیں